0: टू यू बाय
1: डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डिया जोशो अ प्रोडक्ट।
2: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज
3: ब्रॉट टू यू बाय
4: सुपर वाइब्स राइस कॉलेजन ब्यूटी क्रीम अ प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स।
5: ملاقات دوران کے پی کے میں گورنر راج ایمرجنسی والا معاملہ بھی بحث ہٹ آیا۔ ملاقات دوران سینئر وزیر شرجیلی نام میں ڈاکٹر آصم بھی موجود ہوا۔

0: احساس تازگی جو اعتماد ایں کیئر جکا ہر دی اواں سان گڈ ہو جے ایکسپورٹ بیوٹی کریم خوبصورتی جو اعتماد ہر دی بہترین رزلٹ حاصل کرن لائے ایکسپورٹ بیوٹی کریم سان گڈ ایکسپورٹ بیوٹی سوپ ضرور استعمال کندا شہر جے ہر میڈیکل سٹور ایں جنرل سٹور تے دستیاب ہے ہیلپ لائن نمبر 03141705558
1: अदा छा गाल हा ॾाढो परेशान पियो लॻी भाऊ छा कयां ॿिन सालनि खां अमड़ पथरीन जे मर्ज़ में मुब्तला आहे डॉक्टर ऑपरेशन जो चवनि था गरी फीस जो ॿुधी हर दफ़े मायूस थी मोटी ईंदो आहियां
2: भाऊ मायूस न थी अॼु मां तोखे अलाह वारनि इंसाननि जो ॾस थो ॾियां जिन पंहिंजे अमड़ जे नाले ते हिकु खैराती इदारो मुमताज़ वेलफेयर खोलियो आहे जंहिं में मरीज़नि जी चकास ऐं ऑपरेशन मुफ़्त में कनि था
1: जी हाँ बा अख़लाक बा किरदार इंसान दोस्त आला तालीम याफ्ता प्रोफेसर डॉक्टर
3: GA FM 88
0: सिंध की आवाज़।

ओके तो क्या बात है, आप सुन रहे हैं वाइट हिंदी स्किन ब्यूटी शो, स्पॉन्सर्ड किया जा रहा है डी स्किन ब्यूटी प्रोडक्ट्स के तावन से। यहाँ पर डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में आप लोगों को बताया जाता है, और क्यों ना बताया जाए, क्योंकि इस तरह के प्रोडक्ट जब मार्केट में आप लोगों को मिल रहे हैं तो वही आप लोगों का फर्ज बनता है कि आप जाइए और परचेज करके आ जाए, और हमारा भी फर्ज बनता है कि आप लोगों को अच्छे अच्छे प्रोडक्ट्स के बारे में बताया जाए, ताकि आप लोगों को इस चीज का अंदाजा हो कि मार्केट में आप लोगों के लिए बिल्कुल ऐसे प्रोडक्ट्स मौजूद है। और इसी के साथ साथ अगर डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में हम बात कर रहे हैं, तो डी स्किन ब्यूटी प्रोडक्ट्स में आप लोगों को हर वो प्रोडक्ट्स जो इस तरह के बताए जाते हैं ना कि भाई आप इस्तेमाल करें आपके लिए ये हो जाएगा वो हो जाएगा, लेकिन जब आप डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज कर रहे हैं तो आप लोगों को इस चीज का अंदाजा हो जाता है कि अब आपके पास कुछ अच्छा मौजूद है। यानी कि जब आप बहुत सारे प्रोडक्ट्स लगा कर थक जाते हैं, बेजार हो जाते हैं, तब हमें महसूस होता है कि भाई काश कोई ऐसा प्रोडक्ट हमें बता दिया जाए जो लगाएं तो हमारे चेहरे के ये प्रॉब्लम्स दूर हो जाएं। तो बिल्कुल आप लोगों के पास डी स्किन ब्यूटी प्रोडक्ट्स मौजूद है, और डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज ना सिर्फ आपकी खूबसूरती को बढ़ाने का काम करेगा, बल्कि आपके चेहरे पर ये जो गंदगी जमा हो जाती है, ये जो रिंकल्स आ जाते हैं, ये जो फ्रेकल्स आ जाते हैं, ये जो क्रेकल्स आ जाते हैं, उन चीजों का भी खात्मा कर देते हैं। तो अगर आप भी डी स्किन ब्यूटी क्रीम का यूज कर रहे हैं या फिर करने वाले हैं तो आपको वेलकम कहा जाता है, लाजमी से कीजिएगा और मुझे बताइएगा कि आपको रिजल्ट कैसे मिलते जा रहे हैं। उसी के साथ साथ डिटेल्स क्या होने वाली है जनाब डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में बिल्कुल आप लोगों के साथ शेयर करेंगे, लेकिन यहाँ पर आप लोगों को ये बताएंगे कि आज के प्रोग्राम में आप लोगों से सवाल क्या पूछा जा रहा है। तो आज के प्रोग्राम का सवाल जो होगा वो कुछ इस तरह से होने वाला है कि आप मुझे बताइए कि जनाब कौन सा रंग है जो हम खाते हैं। हाँ जी, वैसे तो बहुत सारे रंग हैं जो कि हम देखते हैं, कुछ रंग हम पहनते हैं, लेकिन ऐसा कौन सा रंग है जिसे हम खाते हैं। उनके अलावा अगर तासनी प्रोग्राम जो हिस्सों थे चाहिए था शामिल प्रोग्राम होना चाहते हैं तो क्या करेंगे जी, अपना सेल फोन उठाइए, मोबाइल के राइट ऑप्शन में जाइए, टाइप कीजिए LRK सिंगल स्पेस दीजिए, अपने नाम लिखिए, पूरा मैसेज लिखिए और उसे सेंड कीजिए 8881 पर। अगर आप मुझे फेसबुक पर सुनने वाले हैं, फेसबुक पर ज्वाइन करने वाले हैं तो जी लाड़काना FM 88.8 हमारा पेज है जनाब। अगर आप सर्च करेंगे तो आप आराम से हमारा पेज मिल जाएगा। पेज पर आइए, आपको हमारे प्रोग्राम की लाइव पोस्ट मिल जाती है जिसे आप लाइक करेंगे, कमेंट करेंगे और शेयर कर देंगे। तो पोस्ट को लाइक कीजिए, कमेंट कीजिए और शेयर करते जाइए। शेयरिंग इज केयरिंग होती है, लाजमी से हमारी पोस्ट को शेयर कर दिया करें, और लाइक करना भी आप ही लोगों का काम होता है। तो जल्दी से हमारे प्रोग्राम का हिस्सा बनिए और मुझे बताइए कि आप भी हमें सुन रहे हैं, आप भी हमारे साथ मौजूद हैं। आज आप मुझे बता रहे हैं कि वो कौन सा रंग है जो हम खाते हैं। आप मुझे जल्दी से सवाल का जवाब बताइए। यहाँ पर आप लोगों को मैं बताती हूँ कि अगर आप डी स्किन ब्यूटी प्रोडक्ट्स अपने करीबी जनरल स्टोर्स पर अवेलेबल कराने वाले हैं तो आपको कौन से नंबर्स के ऊपर रब्ता करना चाहिए। वैसे तो कई लोग मुझसे ये पूछते हैं कि भाई हमें बताइए, हमें फला जगह से नहीं मिल रही डी स्किन ब्यूटी क्रीम तो हम क्या करें। आपको कुछ और नहीं करना, बस आपको जो नंबर बताने लगी ना उन नंबर के ऊपर आपने रब्ता करना होता है। आप कॉल कर सकते हैं, मैसेज कर सकते हैं, उनको बताइए कि भाई साहब हमारे एरिया में डी स्किन ब्यूटी क्रीम नहीं मिल रही है, काइंडली आप अवेलेबल करा दें तो वो जल्दी से अवेलेबल करा देंगे। तो जल्दी से आपने नंबर्स को नोटिस कर लेना है। ओके जी, सो पहला नंबर होने वाला है 0332738439। बुढ़ी 300 बच्ची है 73 84 309। बो नंबर आहे 03-12-50-25-907। बुढ़ी 312 50-25-970। बिल्कुल, तो ये तारिक भाई का नंबर है। इस नंबर के ऊपर आप राबता करके इजीली अपने करीबी जनरल स्टोर के ऊपर डी स्किन ब्यूटी क्रीम एंड डी स्किन फेस वॉश को अवेलेबल करा सकते हैं। तो जल्दी जल्दी से अवेलेबल कराइए और आप भी खूबसूरत होते जाइए, क्योंकि आप भी डिजर्व करते हैं कि आपके पास अच्छा प्रोडक्ट होना चाहिए। क्योंकि जब हम मार्केट जाते हैं तो हम बड़े कंफ्यूज हो जाते हैं कि भाई हमें कौन सा प्रोडक्ट लगाना चाहिए, कौन सा प्रोडक्ट परचेज करना चाहिए, लेकिन इस सारी सिचुएशन के अंदर ये चीज आप याद रखा करें कि आप जो भी प्रोडक्ट का इंतखाब करें तो वो इस तरह का होना चाहिए कि भाई आपकी स्किन को नुकसान ना पहुंचाए। तो यहाँ पर अगर हम डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में बात कर रहे हैं तो डी स्किन ब्यूटी प्रोडक्ट्स आपकी खूबसूरती के लिए हैं जनाब, मेडिकेटेड फार्मूले के साथ हैं, और क्या ही जबरदस्त क्वालिटीज हैं जनाब डी स्किन ब्यूटी क्रीम की आप लोगों को बताएंगे। लेकिन यहाँ पर आप मुझे ज्वाइन करते जा रहे हैं तो आपको वेलकम इन खुशामदीद। सबसे पहले जो मुझे कमेंट मिला मोहम्मद बचल संभानी भाई का मिला है, आप हमारे साथ मौजूद दीजिए, आपको वेलकम इन खुशामदीद कहते हैं। नजीर कोसो में सुन रहे हैं बलोचिस्तान से, कहते हैं कि पहाड़ पर चढ़ने वाला हमेशा झुककर चलता है और पहाड़ से उतरने वाला अक्सर अकड़कर। जिंदगी भी यही सबक देती है कि जो आजजी अख्तियार करता है वो बुलंदियों की तरफ बढ़ता है, और जो तकब्बुर में चलता है वो जवाल के करीब होता है। बिल्कुल जी, क्या अच्छी बात आपने शेयर कर दी है। अली अकबर विरोही
بھائی ہمارے ساتھ ہیں ولید محمد عثمان بروہی سکرن سے. علی اکبر بروہی بھائی وعلیکم السلام. شو میری نائی سے صدرہ مسکان پروگرام کی کیا تعریف کریں, اچھی آواز کے ساتھ پروگرام گڈ لائف ول ویلکم. اوکے جی آپ کو بھی ویلکم صدرہ جی. سانگ ریکویسٹ ہے ماں کوشش کرنا بالکل بھاؤنجو فرمائش جے لگائے سکوں پروگرام کے اندر. ائی تمہاری حال احوال ڈی اسکن بیوٹی کریم جو استعمال کرو یا خالی بس پروگرام بدھن میں مصروف آیو بابا ڈی اسکن بیوٹی کریم جو استعمال کرو. ملازم بھائی کہتے ہیں سلام صدرہ بیس اسٹار کی ویری مچ. جمشید فاروقی ہمارے ساتھ ہیں اور پری مریم ہمارے ساتھ ہیں اور زارش شاہمیر ہمارے ساتھ ہیں مظفر گڑھ سے. آپ نے ہمارا پروگرام جوائن کیا ہے, بہت شکریہ جی, آپ کو بھی ویلکم ہو گیا. علی اکبر بروہی بھائی آپ کو بالکل گانا سناتے ہیں, آپ اپنی سیٹ پر بنے رہیے ذرا. اور ساجد حسین سومرو سلام صدرہ مسکان مولا علیہ السلام مدد دی اسکن لگایو نائس ہے. ہاں جی بالکل دی اسکن بیوٹی کریم نائس ہے جیکن لگائن پیا پیا. آپ ہمیں سن رہے ہیں ڈی آئی جی آفس لاڑکانہ سے. فائزہ کا گانا سنائے حاضر تاں کہ فائزہ جو گانوں بدھرایو ویندو. اور علی رضا لگاری بھائی ہیں گوٹھ جام خان لگاری سے. وعلیکم السلام کہتے سسٹر کیسی ہیں آپ, شو تمام نائی سے سانگ سنائیں. حاضر بالکل تاں جی پسند جو گانوں ہلایوں تھا ڈیڈیکیٹ ٹو اظہر لگاری عاقب لگاری آر جے غلام مصطفیٰ ٹالپور اور امام بخش کھوکھر. سسٹر ڈی اسکن بیوٹی کریم بہت کمال کی ہے سسٹر, جو لسنر ہیں ان کو بھی میری صلاح ہے کہ آپ ایک دفعہ یوز کریں ڈی اسکن بیوٹی کریم. بالکل جی سارے لوگ استعمال کریں گے ڈی اسکن بیوٹی کریم کیونکہ آپ استعمال کریں آپ کو اچھا ریزلٹ مل چکا ہے. تو اب سننے والی سماعتوں کو بھی یہ پتہ چلے گا کہ بھائی صاحب ہم ایم ای نہیں بتا دے ڈی اسکن بیوٹی کریم واقعی کمال کا پروڈکٹ ہے. اور جو لوگ استعمال کر رہے ہیں بالکل وہ یہ کہہ رہے ہیں جو نہ ہی لگائی بھلا ریزلٹ ملی. طارق بھائی جنرل اسٹور فاروق جنرل اسٹور نیو فیشن جنرل اسٹور پر ڈی اسکن بیوٹی کریم اویلیبل ہے اور ڈسکاؤنٹ رہے ہیں کے ساتھ سیل کر رہے ہیں, دل لگا کر کام کر رہے ہیں. کیا بات ہے, جتنے بھی سکھر والے لوگ ہمیں سن رہے ہیں وہ ان تمام جنرل اسٹور سے جا کر آپ ڈی اسکن بیوٹی کریم کو پرچیز کر سکتے ہیں وہ بھی ڈسکاؤنٹ کے ساتھ. کیا بات ہے بھائی صاحب, تو آپ سکھر والے لوگ جائیے گا دلشاد جنرل اسٹور پر, وقار جنرل اسٹور پر, فاروق جنرل اسٹور پر, نیو فیشن جنرل اسٹور پر. یہاں پر آپ کو ڈی اسکن بیوٹی کریم اینڈ ڈی اسکن کا فیس واش ایزیلی مل جائے گا. تو جائیے گا اور پرچیز کیجیے گا. ایسن ہمارے ساتھ موجود ہیں, وعلیکم السلام ان مولا السلام علیکم کہتے ہیں او مائی فیوریٹ آر جے میڈم مسکان جی کیسی آپ, ویلکم کہتے ہیں دل سے, آپ کو بھی دل سے ویلکم کہتے ہیں جی. کیا یاد کریں گے شیزا علی, شیزا کی ندڑی ہمارے ساتھ, شیزا کی ندڑی کہتی ہیں السلام علیکم سویٹی کیسی ہو, طبیعت اوکے شوکے ہے نا؟ میری طبیعت اوکے شوکے نہیں اسی لیے میں گم ہوں, کچھ دن اور شو بیسٹ ہے ہمیشہ کی طرح. تھینک یو سو مچ میری پیاری. اور ہزار بھائی ہمارے پروگرام میں آ چکے ہیں, وعلیکم السلام ہزار بھائی. اور ہمارے ساتھ مہر عرفان سیال صاحب کہتے ہیں گریٹ ہوسٹنگ میم آر جے, گڈ آفٹر نون میم. ڈی اسکن بیوٹی کریم از بیسٹ, یس ڈی اسکن بیوٹی کریم جو ہے نا وہ بہت کمال کا پروڈکٹ ہے, جتنے لوگوں نے لگا لیا ان کا بڑا پازیٹو ریسپانس ہمیں ملتا جا رہا ہے. مجھے سچی بتاؤں تو بڑی خوشی ہوتی ہے جب آپ لوگ مجھے آ کر بتاتے ہیں کہ باجی اسان ڈی اسکن بیوٹی کریم جو استعمال کیا ہے, ڈی اسکن بیوٹی کریم جو استعمال اسان جی خوبصورتی کے صفحہ چار چنڈ لگائے چلیا ہے. سو تمام بھی ڈی اسکن بیوٹی کریم جو استعمال کر ڈسو جے بھی جے سونا مانو اسان کے بدن پیا تمام پانی خوبصورتی جو خیال رکھنا چاہیے تھا بابا ڈی اسکن بیوٹی کریم جو استعمال تو لازمی تھی چکو ہے. ڈی اسکن بیوٹی کریم وہ کریم ہے جے تمام جی خوبصورتی جی حفاظت کندی تمام جی خوبصورتی کے ودھائے چڈیندی. سو ڈی اسکن بیوٹی کریم کے بارے میں ڈیٹیل سے تمام کے ماں اچھی بدائیں تھی چھوتے تھے ٹائم تھو آئے شارٹ کمرشل بریک بریک وٹوں تھا سفا ننڈا پتکڑا ان کا جلدی موٹی تمہاری اچھوں تھا تمہاں کاری نہ ونجو اتنے بیٹھا ہو جو او ہی ونی او ہی موٹوں تھا تو اس سے اسٹے ٹیون اسٹے کنیکٹڈ اینڈ کیپ لسننگ وائٹ ایش اینڈ ڈی اسکن بیوٹی شو اسپانسرڈ بائی ڈی اسکن بیوٹی پروڈکٹس. لگائیے اور آپ بھی خوبصورت ہو جائیے.